0: ظاہر طور پر اس کا ایک اثر جو نظر آتا ہے وہ یہ ہو سکتا ہے کہ چاندی کی قیمتوں میں بڑھوتری دکھے. بھارت سرکار نے چاندی کی آیات نیتی میں سنشودھن کر دیا ہے. وانجے اور ادیوگ منترالے کے ادھین آنے والے ڈائریکٹریٹ آف فورن ٹریڈ نے اس کی گھوم
1: گل بات جو کہ جڑی چینجز ہوئی ہیں سسٹم دے وچ. ایک چھوٹا جی بریک لینا جی, بریک تو بعد پھر باقی دی گلاں وتا تہاڈے نال شیئر کردے ہیں. سبرنگ ریڈیو 94.7 FM تے ملدے ہیں ایک چھوٹی جی کمرشل بریک تو بعد.
2: फीमेल फैमिली फिजिशियन दा स्वागत करता है.
3: गर्मजोशी, समझदारी ते प्यार नाल ओ तुहाडे परिवार नु कंफर्टेबल ते वेल केयर्ड फील करवाउण लई हमेशा तैयार है.
2: हुण तुसी उनां नाल इंग्लिश, हिंदी, उर्दू ते पंजाबी विच वी गलबात कर सकदे हो ताकि तुसी घर वर्गा एहसास महसूस करो.
3: नवे पेशेंट्स नु एक्सेप्ट हो रहे ने, अज ही अपने परिवार लई फैमिली डॉक्टर सिक्योर करो.
2: कॉल करो 587-360-6890 लाइफलाइन मेडिकल क्लिनिक. वॉक-इन सवेरे 9 बजे तो शाम 6 बजे तक.
3: सानू मिलो किंग्स व्यू बुलेवर्ड ते, या कॉल करो 587-360-6890.
2: छोटे परिवार दी सेहत साडी जिम्मेदारी.
4: नमस्ते, सत श्री अकाल आदाब.